0: علاوہ اپنی خوراک میں پھل جو ہے سبزیاں وہ شامل کیجئے اور اس طرح چھوٹے چھوٹے میجرز اپنا کر ہم بہت سارے جو ہیلتھ کے مسائل ہیں اس سے بچ سکتے ہیں. اس کے علاوہ ہینڈ ہائیجین بہت امپورٹنٹ ہے اور اس سے ہم جو اپنے آپ کو دھونے سے یعنی ہاتھ سے جو ہیں انہیں دھوتے ہیں مگر بہت ساری انفیکشن سے دور رہ سکتے ہیں. یعنی سلسلے مختلف موضوعات پر بات کرتے ہیں تو آج بھی ایک بہت اہم موضوع اپنانے جا رہے ہیں اور وہ ہے کہ کس طرح سے ہم ایسے ٹریٹمنٹ جیسے ڈینٹسٹ کے پاس ہم جاتے ہیں بہت سارے مسائل ہوتے ہیں ہمیں کبھی کیریز ہے کبھی دانت میں درد ہے یا بہت سارے پھر انہیں پتہ ہوتا ہے کہ ہم نے ہمارے لیے کیا جو علاج کیا ہے اس کا جو پروسیجرز ہیں وہ کیا ہو سکتے ہیں مگر آج ہم ایک بہت ہی اسپیسیفکلی بات کریں گے کہ کس طرح سے ہم بچ سکتے ہیں یا پریونٹ کر سکتے ہیں جو بہت زیادہ جو پروسیجرز ہیں کرنے کے لیے یا علاج کرنے کے لیے جو مختلف ہوتے ہیں کیریز کا ہے اس میں کیا کیا ہوتے ہیں یہ ڈاکٹر صاحبہ ہمیں بتائیں گی. اور آپ کے ساتھ شیئر کرتی چلوں کہ اب مسئلہ یہ ہے کہ بچوں کے دانت یا آرتھو پریونٹیو آرتھو ڈینٹکس ہے اور اس میں ہم جب بات کرتے ہیں کہ بچوں کے دانت جو ہیں کبھی وہ ٹیڑھے ہوتے ہیں کوئی کچھ ہوتے ہیں یا کیریز ہوتے ہیں مگر یہ مختلف جو مسائل ہیں اس میں اگر پوری دنیا کی بات کی جائے تو اس میں تقریباً 56 جو پرسنٹ ہیں وہ اس میں افراد جو ہیں وہ ہوتے ہیں اور اس میں moderate to definite need اس میں ضرورت ہوتی ہے کہ اس میں جو پریونٹیو اور انٹرسیپٹیو یہ ہم پوچھیں گے ڈاکٹر صاحب یہ کیا یعنی کہ احتیاطی طور پر یا یہ کہ کچھ جو ہو چکے ہوتی ہیں کچھ پرابلم ہو چکے ہوتے ہیں تو اس میں جو علاج ہے اس کو کس طرح سے ہم دیکھتے ہیں یا کیا جو 60-96% تک یہ کہا جا رہا ہے جو اسٹڈیز ہیں اس میں یہ بتایا گیا ہے اور مگر یہ اس میں یہ ہے کہ اس میں کیریز برڈن ہے اور مختلف علاقوں کے جو فیکٹرز ہیں رسک فیکٹرز ہم کہیں گے اس پر یہ ڈیپینڈ کرتا ہے. تو یہ ساری باتیں تو ہوں گی مگر یہ خاص طور پر ہم جب قطر کی بات کریں تو اس میں بھی اسی طرح سے ہے کہ بہت زیادہ جو ڈینٹل کیریز جو ہیں ان کی وجہ سے جو پریونٹیو اور انٹرسیپٹیو جو آرتھوڈینٹکس ہے وہ اس کی طرف دیکھتے ہیں. اس کے علاوہ بچوں میں جو دانت جو ہیں وہ کچھ ٹیڑھے نکلتے ہیں کچھ اور بھی بہت سارے پرابلمس ہوتے ہیں ان پر بھی ہم بات کریں گے. اور یہ آپ کو اگر کوئی سوال پوچھنا ہو ظاہر ہے بہت اہم ٹاپک ہے تو آپ اپنے اس پروگرام میں آ سکتے ہیں ہیلتھ گائیڈ میں ہمیں آپ کال کر سکتے ہیں 4434377 پر. اس کے علاوہ آپ ہمیں واٹس ایپ پر جوائن کر سکتے ہیں مگر اس میں آپ ہمیں صرف ٹیکسٹ میسیج کریں گے سوال پوچھیں گے تو ڈاکٹر صاحب آپ کو جواب دیں گی. تو اس میں آپ 6662107. اس کے علاوہ آپ اگر کیو ایم سی ناؤ ایپ ڈاؤن لوڈ کریں گے تو پھر آپ ہمارے ساتھ ساتھ ہوں گے.
1: آپ سن رہے ہیں پروگرام ہیلتھ گائیڈ وتھ ڈاکٹر فوزیہ شفیق اونلی آن ایف ایم 107 دل سے دیسی.
0: جس طرح کہ آپ کو معلوم ہے کہ ہمارے ساتھ ہوتے ہیں ڈاکٹر صاحبان تو آج ہمارے ساتھ ہیں ڈاکٹر صاحبہ ڈاکٹر نکہت ڈاکٹر زینب ملک سوری فار دیٹ اور یہ ڈینٹسٹ ہیں اور ہمیشہ کی طرح پہلے بھی ہم نے ان کے ساتھ پروگرام کیے اور آپ لسنرز نے بہت زیادہ پسند بھی کیے تو آج ایک بہت ہی اہم موضوع کے ساتھ ہم آئے ہیں. آپ تمام لسنرز کے ساتھ میں ڈاکٹر زینب ملک کو ویلکم کروں گی اپنے آپ کے اس پروگرام ہیلتھ گائیڈ میں. السلام علیکم ڈاکٹر صاحب.
2: وعلیکم السلام. گڈ ایوننگ ایوری بڈی.
0: جی بہت شکریہ آپ کا کہ آپ ہمارے ساتھ ہیں اور آپ کا جیسے بزی اسکیڈول ہوتا ہے تو پھر بھی ہماری کوشش ہوتی ہے کہ کسی نہ کسی طرح جو معلومات ہیں ہم اپنے لسنرز تک پہنچا سکیں. اور ہم جیسے کہا کہ بہت ہی اہم ٹاپک ہے. جی ڈاکٹر صاحب میں نے کچھ اسٹیٹکس بتائے تھے اور وہ کیا ہیں اور یہ ہے کیا سب سے پہلے پوچھنا چاہوں گی جیسے کہ آرتھو ڈینٹسٹ جیسے اس میں ہوتا ہے کہ بریسز ہیں یا کچھ ہے مطلب عام ہم سوچتے ہیں کہ اس طرح ہوگا تو یہ کیا ہے؟
2: دیکھیں بریسز ٹریٹمنٹ کئی بار ایسا ہوتا ہے کہ اڈلٹ سٹیج میں بہت کمپلیکیٹڈ ٹریٹمنٹ لوگوں کو کروانا پڑ جاتا ہے, تو یہ جو آج کا موضوع ہے وہ اس لیے ہے کہ تاکہ ہم وہ کمپلیکس ٹریٹمنٹ سے بچ سکیں, اور جب بچے چھوٹے ہیں تو اسی وقت ہم پریونٹیو میجر سے اور انٹرسیپٹیو آرتھوڈونٹک سے, انٹرسیپٹیو سے معنی یہ ہے کہ جب آلریڈی وہ شروع ہو چکا ہے مال اوکلوژن اور دانت آلریڈی ٹیڑھے میڑھے ہو چکے ہیں, پرابلم اسٹارٹ ہو چکی ہے, تو اس کو ہم وہیں اسی وقت روک دیں اور اس کو آگے اور نہ بڑھنے دیں.
0: جی ٹھیک, دیکھیے بہت اہم ہے یہ پوائنٹ کہ روکنا اس کو, ورنہ جو بڑے بڑے پروسیجرز ہیں وہ تو ہوتے ہیں, اور اسپیشلی بچوں کو بھی جیسے بات کی کہ جو مختلف مسائل آتے ہیں, تو اس میں جی سب سے اہم پوائنٹ وہ یہی ہیں کہ کس طرح سے ہم ان ٹریٹمنٹ سے بچ سکتے ہیں, اور اگر کوئی جو مسئلہ ہے وہ ہو چکا ہے یا کوئی, تو اس کو کس طرح سے وہیں پر روکا جا سکتا ہے, یہ ڈاکٹر مجھ سمجھ میں آئی ہے. تو لسنس آپ بھی اگر کوئی بھی ایسا مسئلہ ہو تو آپ ضرور سوال پوچھ سکتے ہیں, یہ بہت اہم ہے کہ ہم کیا کریں اور کیا نہ کریں. جی جی ڈاکٹر صاحب, اگر ہم پوچھنا چاہیں گے جو پیر ظاہر بہت امپورٹنٹ ہے یہ جاننا سب سے پہلے کہ یہ ہے کیا اور کون کون سے مسائل ایسے ہوتے ہیں کہ ہم دانتوں کے حوالے سے کہ ہم بچ سکتے ہیں اور کس طرح سے. اس میں ایج بھی ضرور مینشن کیجیے گا.
2: جی جی میں وہی بتانا چاہ رہی تھی کہ بہت سارے لوگ یہ جاننا چاہتے ہیں کہ آرتھوڈونٹسٹ کے پاس پہلی بار کب لے جائیں ہم چیک اپ کے لیے, تو جو صحیح ایج ہے وہ 6 سے 7 سال ہے, 6 to 7 years ہے. تو آپ 6 to 7 years کا اگر اس ایج رینج کا آپ کا بچہ ہے تو آپ ضرور ایک فالو اپ یا ایک چیک اپ کے لیے آرتھوڈونٹسٹ کے پاس ضرور لے جائیں, جنرل ڈینٹسٹ نہیں آرتھوڈونٹسٹ کے پاس لے جائیں.
0: اچھا, اس میں تھوڑا ڈفرینس بھی بتا دیجیے, کیونکہ ہمیں تو یہی پتا ہے کہ اچھا ڈینٹسٹ ہیں تو چوک کے مطلب ڈینٹسٹ ہے, تو یہ جو ڈفرینس ہے یہ ہے ظاہر آپ کی فیلڈ کا ڈفرینس ہوگا, تو وہ بھی میں پوچھنا چاہوں گی کیونکہ پیرنٹس جو ہیں وہ انہیں اچھی طرح سے معلوم ہو سکے کہ یہ کیا ہیں, کون سے ڈینٹسٹ کے پاس جانا ہے.
2: جی تو یہ جو فیلڈ ہے آرتھوڈونٹسٹ کی, یہ اس میں ہم جو ہے خاص علاج کرتے ہیں جو دانت ٹیڑھے میڑھے ہو گئے ہیں یا پھر جو گروتھ کا ایشو ہے, کوئی جو چھوٹا ہے, اپر جو لوور جو کوئی چھوٹا ہے یا کوئی بڑا ہے یا دانت ٹیڑھے میڑھے ہیں, تو ان ساری چیزوں کا علاج جو ہے کچھ ریموویبل اپلائنسز سے یا پھر بریسز جو بھی کئی طریقے کے ہوتے ہیں اور الائنرز جو نیو ٹیکنیک ہے, تو یہ کچھ چیزیں ہوتی ہیں جو اس فیلڈ میں آتی ہیں.
0: جی ٹھیک جی ڈاکٹر صاحب, اس میں ایج آپ نے جیسے بتا دیجیے بچوں, اس میں یہ جیسے آپ نے کہا کہ 6 to 7 years پر آپ کو ضروری ہے کہ ویسے ہی مطلب چیک اپ کروانا کنسلٹ کرنا ضروری ہے, یا اگر کوئی پرابلم ہے بچے کو تو
2: کوئی پرابلم نہ بھی ہو تو بھی آپ اس ایج پہ آرتھوڈونٹسٹ کے پاس ضرور لے جائیں. باقی جو چیک اپ کا تعلق ہے وہ تو آپ نارمل چیک اپ کے لیے جیسے ہی بچہ آپ کا 6 مہینے کا ہو جائے یا جب بچے کے پہلے دانت آ جائیں اس کے بعد سے آپ کو شروع کرنا چاہیے, ہر 6 منتھ پہ آپ جو ہے روٹین چیک اپ کے لیے لے جائیں. مگر جو آرتھوڈونٹسٹ سے چیک اپ کا تعلق ہے اس کی ایج 6 to 7 years ہونی چاہیے.
0: ٹھیک ہے, اس میں ڈاکٹر صاحب جیسے پریونٹیو ہم نے آرتھوڈونٹکس کی بات کی, یعنی کہ احتیاطی تدابیر جو ہیں وہ کیا ہونی چاہیے کہ ہم ٹریٹمنٹ تک نہ پہنچیں نا, جیسے آپ کس ایج سے کب شروع کرنا ہے اور پیرنٹس کے لیے ضروری ہے, یا کس طرح سے آپ پھر ایجوکیٹ کرتے ہیں.
2: جی احتیاطی تدابیر جیسے ہی بچے کے پہلے دانت آ جائیں, فرسٹ سیٹ آف ٹین جو کہ عموماً 6 مہینے کی عمر پہ یا اس کے آس پاس ہوتا ہے, اس کے بعد سے ہی آپ کو خیال رکھنا ہے, بلکہ اس سے پہلے بھی جو فیڈنگ وغیرہ کے ایشو ہیں, تو اس میں پریونٹیو آرتھوڈونٹکس میں کچھ تقریباً 10 پوائنٹس ہیں جو میں آج ایکسپلین کروں گی. تو اس میں پہلا پوائنٹ ہے پیشنٹ اور پیرنٹس ایجوکیشن, इसमें सबसे पहली चीज है जैसे बच्चा छोटा है कुछ बच्चे जो है बॉटल फीड देना पड़ता है वो मदर फीड नहीं ही ले पाते हैं किसी वजह से तो बॉटल फीड में भी जो बॉटल का निप्पल है वो कैसे चूज करना है कौन सा वाला चूज करना है एक जो है फिजियोलॉजिकल टाइप का निप्पल आता है जो ऊपर से थोड़ा शॉर्ट होता है नीचे से ब्रॉड होता है तो वो अगर आपको जस्ट इन केस यूज करना पड़ रहा है बॉटल फीड आपका बच्चा ब्रेस्ट फीड नहीं ले पा रहा है तो आप वो वाली बॉटल यूज करें वो बेटर होगा फिर दूसरी चीज है पैसिफायर्स कई बार मैंने देखा है कि पैसिफायर्स बच्चे यूज कर रहे होते हैं बहुत लंबे समय के लिए कि बच्चा रोए नहीं तो पेरेंट्स उसको पैसिफायर दे देते हैं ये सही नहीं है पैसिफायर का यूज ना करें या अगर आपको करना भी पड़ रहा है कभी किसी वजह से तो बहुत ही थोड़े टाइम के लिए करें और उसको आदत नहीं बनाएं
0: मगर डॉक्टर साहब यहाँ एक पॉइंट मैं उठाना चाहूँगी कि जैसे जो डेवलप्ड कंट्री लाइक अगर जैसे मैंने देखा है कि यूके में अगर देखा है उसमें वो पेसिफायर को प्रमोट करते हैं तो क्यों ये क्यों उसमें कुछ इस टाइप्स की जो पेसिफायर हैं वो बनाए गए हैं उनका ख्याल ये है कि हम उससे जो टीथ डेवलपमेंट है आफ्टर जैसे शुरू होती है तो वो ज़्यादा बेहतर होती है ये क्या पॉइंट है
2: हो सकता है किसी स्पेसिफिक सिचुएशन के लिए देना ज़रूरी हो मगर नॉर्मल तौर पे पेसिफायर एक रूटीन यूज़ में लाना ये सही नहीं है
0: अच्छा अच्छा जी कि उसमें कोई डिफरेंट टाइप्स के होते हैं तो वो एक स्पेशल टाइप जैसे
2: जी वो कुछ स्पेसिफिक केस में हो सकता है देना बेटर हो मगर हर केस में और हर बच्चे के लिए पेसिफायर देना कि बच्चा रोए नहीं तो पेसिफायर दे दिया और कई घंटों तक बच्चे ने पेसिफायर लिया हुआ है तो ये चीज ये हैबिट सही नहीं
0: तो उससे क्या मतलब हो सकता है जैसे बच्चों को जाहिर है जो बच्चे यूज करते हैं तो आपसे पूछना चाहूंगी
2: जो बच्चे का स्वेलिंग पैटर्न है जो वो सारा इफेक्ट हो सकता है जो बच्चे के जॉ की ग्रोथ है वो अफेक्ट हो सकती है तो फ्यूचर में चांसेस हैं कि जो है दांत सही नहीं आए या जो जॉज हैं उनमें प्रॉब्लम हो स्वेलिंग पैटर्न में क्योंकि जब बच्चा ब्रेस्ट फीड ले रहा होता है या छोटा होता है तो उसका पैटर्न स्वेलिंग का डिफरेंट होता है मगर जब हम उसको बॉटल की आदत डाल देते हैं या पैसिफायर की तो वो डिफरेंट हो जाता है
0: ठीक ठीक कि इस तरह से और फिर ये कि बाद में जैसे बच्चों के जो जॉ है या फिर ये जो दांत हैं वो उसकी बिल्कुल जो ओक्लूजन मतलब आगे पीछे भी या कुछ ये प्रॉब्लम्स सामने आ सकते हैं जी
2: और बाकी इसमें जैसे कि एक चीज़ होती है नर्सिंग बॉटल केरीज आसान लफ्ज़ों में जो ऊपर के दांत होते हैं आगे सामने के उनमें कीड़े लग जाते हैं वो सारे आगे के दांत ख़राब हो जाते हैं इसकी वजह क्या है इसकी वजह ये है कि कई दफ़ा पेरेंट्स बच्चे को सोते वक्त दूध पिला रहे होते हैं बॉटल से
0: जी
2: और कई बार शुगरी ड्रिंक्स वगैरह भी बॉटल से दे रहे होते हैं तो जो बॉटल फीड है वो कभी भी आप बच्चे को सोते हुए ना करें
0: अच्छा
2: अगर आपको बच्चे को सोते हुए दूध पिलाना भी पड़ रहा है तो जब वो रो रहा है तो आप उसको उस टाइम दें जब उसकी नींद हल्की हो और या तो उसको हल्का सा उठा दें हिला के किसी तरीके से कि उसकी नींद हल्की रहे और वो जो भी दूध उसके मुँह में जा रहा है वो पूरा स्वेलो कर सके पूरा निगल सके उसके मुँह में ना बाकी रह जाए दूसरी एक चीज़ आती है बॉटल फीड की नॉर्मल एज लिमिट क्या होनी चाहिए मैक्सिमम एक साल तक बस
0: अच्छा।
2: एक साल से की उम्र से अगर आपका बच्चा ज़्यादा है तो आप इसको बिल्कुल भी बॉटल फीड ना दें
0: तो फिर डॉक्टर ये तो बहुत मुश्किल हो जाता है किस तरह से फिर उनकी रिक्वायरमेंट जैसे मिल्क की क्या
2: पाँच से छः महीने तक जब बच्चा होता है तो हम उसको सॉलिड फूड देने लगते हैं और बच्चा खाना शुरू कर देता है तो आप बच्चे को खिला के सुलाएं और अगर आप दूध देना चाहते हैं तो आप सिपर से दें बॉटल से ना दें सिपर्स आते हैं जिनमें कि जिससे बच्चा सिप कर लेता है या स्ट्रॉ होती हैं जो बॉटल जिनमें स्ट्रॉ होता है तो जो दूसरे तरीके से आप जो भी देना चाहते हैं बच्चे को दूध दें मगर आप बॉटल यूज़ ना करें
0: लिसन ये बहुत अहम पॉइंट है कि एक साल तक डॉक्टर साहब बता रही हैं क्योंकि जो कि मुश्किल होता है कि माए आपके पास भी जैसे पेरेंट्स भी आते हैं तो फिर आप कैसे उन्हें एजुकेट करती हैं क्योंकि एक साल का बच्चा तो बज़ाहिर समझते हैं छोटा है और उसको बिल्कुल सिपर से या इस तरह दूध जो है मिल्क जो है वो देना बहुत मुश्किल हो जाता है
2: जी मैं यही बताती हूँ पेरेंट्स को कि इसके नुकसान क्या हैं, तो जब उन्हें पता होता है कि ये कितना ज़रूरी है और ये कितना नुकसानदेह है कि हम जो है वन ईयर से ज़्यादा बॉटल ना यूज़ करें या सोते हुए ना करें या शुगरी ड्रिंक ना दें, तो जब वो उसकी इम्पोर्टेंस को समझते हैं तो वो अपने आप उसे फिर फॉलो करने की कोशिश करते हैं।
0: जी जी डॉक्टर साहब, थोड़ा सा आप ज़रूर एक्सप्लेन कीजिए कि क्या क्या जो हैं इसके नुकसान हो सकते हैं, जैसे कि फीडर, जैसे एक तो आपने कहा कि वो दूध जो है वो रहता है उसमें, और क्या हो सकता है?
2: तो उसकी वजह से केरीज हो जाती हैं जो ऊपर आगे के दांत,
0: छोटे बच्चे को,
2: बिल्कुल छोटे बच्चों में, 2 साल 3 साल के बच्चों में ऊपर के सारे दांत ख़राब हो जाते हैं, और इस हद तक ख़राब हो जाते हैं कि फिर उनका सिर्फ जो है रूट कैनाल ही एक इलाज हो सकता है। और जो 2-3 साल 4 साल के बच्चे होते हैं उनमें इतना इन्वेजिव ट्रीटमेंट कर पाना मुश्किल होता है, क्योंकि वो बैठते नहीं हैं सुकून से, या कई बार उनको एनेस्थीसिया देकर के इलाज करना पड़ता है।
0: अच्छा।
2: तो ये मुमकिन नहीं हो पाता है, मतलब सिर्फ फिलिंग तक बात नहीं रह जाती है कि हम सिर्फ फिलिंग करते हैं ऊपर से और वो ठीक हो जाएगा। ये और इनफैक्ट फिलिंग भी अगर करनी है तो 6-7 दांतों की, आगे के दांतों की, तो वो बहुत ही मुश्किल होता है, टाइम टेकिंग होता है, यूजुअली छोटे बच्चे नहीं बैठ पाते हैं इतने। तो वो मैंने ज़्यादातर यही देखा है कि पेरेंट्स मेरे पास आते हैं, मैं उन्हें बताती हूँ कि इसका ये ट्रीटमेंट है, बट वो पेरेंट इलाज करा नहीं पाते हैं क्योंकि वो इतना डिफ़िकल्ट होता है और एक्सपेंसिव भी बहुत होता है।
0: ठीक जी जी डॉक्टर साहब, इसमें आपने जो एजुकेशन है ये मैं बता दी, फिर करेक्ट मेथड, जो ब्रशिंग ब्रश जो है वो भी बहुत इम्पोर्टेंट होगा कि अगर जैसे मिल्क है उसमें है तो पेरेंट्स को कब किस वक्त जो है ब्रशिंग स्टार्ट करनी है बच्चों की, और टाइमिंग्स भी स्पेशल।
2: ब्रशिंग की जो उम्र है वो जब पहला दांत आ जाए बच्चे के मुँह में वही उसकी उम्र है ब्रश यूज़ करने की।
0: अच्छा।
2: हाँ, कौन सा ब्रश यूज़ करना है, एक फिंगर ब्रश आता है, क्योंकि जाहिर है आप छोटे बच्चों को नॉर्मल ब्रश से नहीं कर सकते, जो जो बेबीज़ हैं 6-7 महीने के उनके लिए बहुत मुश्किल है नॉर्मल ब्रश यूज़ कर पाना या आप यूज़ कर पाएं उनके लिए। तो फिंगर ब्रश आता है जिसे आप अपनी फिंगर में घुसा सकते हैं और आप अपने गोद में बच्चे को बैठाएं, एक हाथ से बच्चे को पकड़ें और दूसरे हाथ से फिंगर में ब्रश लगा के और फिर उसको ब्रश करवाएं।
0: अच्छा, पेस्ट भी
2: टूथपेस्ट
0: होती है, पेस्ट
2: बहुत बारीक सा, मतलब एक जैसे चावल के दाने के बराबर बस।
0: अच्छा।
2: और उसकी जो फ्लोराइड क्वांटिटी होगी वो डिफरेंट होगी नॉर्मल टूथपेस्ट से। तो आप जो अपने लिए टूथपेस्ट यूज कर रहे हैं वो ना इस्तेमाल करें, 0-2 ईयर के एज के बच्चों के लिए जो टूथपेस्ट आता है।
0: अच्छा,
2: वो इस्तेमाल करें।
0: ठीक ठीक जी, ये बहुत अहम पॉइंट है क्योंकि ज़ाहिर है घर जो पेस्ट टूथपेस्ट का इस्तेमाल जो है वो भी बहुत अहम है और इसमें ज़रूरी भी है कि आप क्लीन जब करते हैं टीथ तो उसमें पेस्ट का इस्तेमाल भी ज़रूरी है। जी डॉक्टर साहब, और ब्रशिंग का जो मेथड है वो, अच्छा आपने फिंगर वाला बता दिया,
2: जो छोटे बच्चे उनके लिए फिंगर, और बड़े जो हैं उनके लिए वैसे ही 45 डिग्री एंगल पे आप टूथ रखें, सॉफ्ट ब्रिसल्स वाले टूथब्रश इस्तेमाल करें, मीडियम और हार्ड ना इस्तेमाल करें। 45 डिग्री पे रखें, या तो आप सर्कुलर मोशन में ब्रश को चलाएं या स्वाइपिंग मोशन में अप एंड डाउन। आप कभी भी ब्रश का इस्तेमाल लेफ्ट और राइट डायरेक्शन में नहीं करें, हॉरिजॉन्टल मूवमेंट्स बिल्कुल नहीं करें, या तो सर्कुलर मोशन में या फिर आप उसको स्वाइपिंग मोशन में, और गम लाइन पे आपको रखना है जो मसूड़ों का और जो दांत का जो जहाँ मिलते हैं वो जंक्शन जो होता
0: है
2: वहाँ पे रखिए, ताकि आपकी गम लाइन और दांत दोनों ही अच्छे तरीके से साफ हो।
0: ठीक ठीक, इस तरह से ठीक है जी। ये तो पेरेंट्स और जो है वो एजुकेशन बहुत ज़रूरी है, जो आपने बड़े सॉलिड पॉइंट्स जो बताएं। जी तो अब केरीज की ही बात की जाए तो उसको फिर कंट्रोल कैसे किया जा सकता है कि हम उस प्रोसीजर्स तक ना पहुँचे?
2: जी, तो जी। दूसरा पॉइंट जो प्रिवेंटिव में, ये केरीज कंट्रोल है। इसमें पहले तो जैसे ये ब्रशिंग टेक्निक हो गई, फिर दूसरा पॉइंट आता है कि आप जो खाना बच्चे को दे रहे हैं या आप जो खा रहे हैं तो वो बहुत ज़्यादा हाई कैलोरी या शुगरी ड्रिंक्स ना हो, और फास्ट फूड बहुत ज़्यादा नहीं हो, क्योंकि फ़ास्ट फूड भी इसमें मैदे वाली चीज़ें होती हैं, वो दांतों पे चिपक जाती हैं, कार्बोहाइड्रेट बहुत ज़्यादा होता है इनमें, तो उससे भी केरीज के चांसेस बन जाते हैं, बढ़ जाते हैं। कार्बोनेटेड ड्रिंक्स हो गई, ये सारी चीज़ें बहुत ही लिमिटेड आप यूज़ करें, और मतलब जैसे अवॉइड करें इसको जितना आप कर सकते हैं, उसको रोज़मर्रा के अपने मील में और खाने में शामिल ना करें। बच्चा आपको बहुत ज़िद कर रहा है तो कभी महीने ہمیں ایک دفعہ آپ نے دے دیا بس نارمل آپ جو ہے ہیلدی فوڈ لیں فروٹس ہو گئے ویجیٹیبلس ہو گئے ایگ ملک پروڈکٹس ہو گئے میٹ یہ ساری چیزیں ہو گئی دوسرا کیریس کنٹرول میں بات آتی ہے کہ ہم جو دانت ہیں ان پہ ہم کئی دفعہ فلورائڈ وارنش یا فلورائڈ جیل وغیرہ لگاتے ہیں
0: ہاں
2: چھوٹے بچوں میں بھی لگاتے ہیں وہ ڈینٹسٹ ڈیسائڈ کرتے ہیں کہ کس ایج کے بچوں کے لیے کون سا فلورائڈ ہم یوز کر سکتے ہیں کئی سارے طریقے کے ہوتے ہیں تو وہ آپ اپنے بچے کو لے جائیں ڈینٹسٹ کے پاس اور پھر آپ بچے کی جو رسک لیول ہوگا بچے کی ایج کے حساب سے وہ کریں گے اگر کسی دانت میں کیڑا لگ بھی گیا ہے سپوز بہت چھوٹا سا ہے میں بھی وہ آپ کو نیکڈ آئی سے نہیں دکھ رہا ہو مگر اگر آپ ہر چھ مہینے پہ بچے کو لے جا رہے ہیں چیک اپ کے لیے تو وہ ڈینٹسٹ دیکھ سکتے ہیں کئی بار کیا ہوتا ہے دو دانتوں کے بیچ میں کیڑا لگ رہا ہوتا ہے جو نارملی نہیں دکھتا ہے
0: جی
2: تو اگر ایسے کوئی کسی جگہ پہ کیڑا لگا ہے تو آپ کا ڈینٹسٹ دیکھ سکتا ہے

0: ये सारे जो मसले हैं वो इंशाल्लाह वहीं पर रोके जा सकते
1: जी,
0: हैं
1: जी जी
0: जेनेसिस ये प्रोग्राम आप दोबारा सुनना चाहें हेल्थ गाइड तो आप जुमे की सुबह 8 बजे प्रोग्राम पेश किया जाता है तो आप उसमें सुन सकते हैं जी डॉक्टर साहब क्या मैसेज क्या देंगे आप हमारे मतलब डिटेल में आपने बताया हमें आज पता चला कि कौन किस तरह से हम जो एहतियाती तदाबीर इख्तियार करके उस लेवल तक नहीं पहुंच सकते और अगर कोई मसला है तो उससे रोका भी जा सकता है जी
1: जी मैसेज ये है कि आप अपने फूड हैबिट्स देखें हेल्दी फूड लें जंक बहुत ज़्यादा अच्छा। नहीं लें शुगरी चीज़ें बहुत ज़्यादा नहीं लें वो चीज़ें हैं फिर ब्रश आप कैसे कर रहे हैं ब्रश कौन सा यूज़ कर रहे हैं तो एक बार एक नॉर्मल चेकअप कराने में कोई हर्ज नहीं है क्योंकि कई बार आप ब्रश तो कर रहे होते हैं दिन में दो दफ़े मगर वो सही तरीके से नहीं कर रहे होते हैं तो हो सकता है आपका डेंटिस्ट आपको सही से गाइड करे या आप अपना ब्रश ले जाएं या उनके पास भी ब्रश होते हैं हमारे पास तो हम डेमोंस्ट्रेट करते हैं कि ऐसे करना है तो दूसरा ब्रशिंग हो गई प्लस रूटीन चेकअप बहुत ज़रूरी है
0: जी,
1: तो रूटीन चेकअप से ना बचें उसको इग्नोर ना
0: जी,
1: करें
0: जी, और जी बहुत शुक्रिया डॉक्टर साहिबा और सामने मोहतरम इसके साथ ही प्रोग्राम हेल्थ गाइड से डॉक्टर जैन मलिक जो कि डेंटिस्ट हैं फौजिया शफीक और हमारे साथ रहे असली भंडारा उन्हें इजाज़त दीजिए अपना बहुत सा ख्याल रखिएगा अल्लाह हाफिज़
2: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa
3: News at 9 a.m. From Urdu Radio FM 107
4: السلام علیکم ورحمت اللہ وبرکاتہ اردو ریڈیو FM 107 آپ سے مخاطب ہے طلحہ اشرف الزمان سے سماعت کیجیے آج کی خبریں ابتدا میں پیش خدمت ہیں اہم خبروں کی سرخیاں وزارت محنت کے انڈر سیکرٹری شیخہ نجوہ بنت عبد الرحمن آل ثانی نے جنیوا میں جاری بین الاقوامی لیبر کانفرنس کے 114 اجلاس کی سائڈ لائن پر بین الاقوامی محنت تنظیم آئی ایل او کے متعدد اعلی عہدیداروں سے الگ الگ ملاقاتیں کی ہیں ریاست قطر نے متحدہ عرب امارات کے ورقہ نیوکلیئر پاور پلانٹ پر ہونے والے حملے کی ایک بار پھر شدید مذمت کرتے ہوئے کہا ہے کہ پرامن جوہری تنصیبات کو نشانہ بنانا بین الاقوامی قانون کی کھلی خلاف ورزی ہے کویت کے مسلح فوج کے جنرل اسٹاف نے اعلان کیا ہے کہ ملک کی فضائی دفاعی نظام اس وقت دشمن کے میزائل اور ڈرون حملوں کا مقابلہ کر رہا ہے اور امریکی فوج نے اعلان کیا ہے کہ آبنائے ہرمز کی جانب بھیجے گئے 4 ایرانی ڈرونز کو تباہ کر دیا گیا ہے یہ تھی اب تک کی اہم خبروں کی سرخیاں اور باب اردو ریڈیو FM 107 پر سماعت کیجیے آج کا پہلا مفصل نشریہ